जी जानू रंजन गुप्ता सोरे रेडियो अमन एफएम 88.4 पटाग्राम प्रोग्राम दिस बंग दिन औ दुनिया प्रोग्राम ता सुदी एवे नेत्र दो बजे पूरे पर रेडियो अमन एफएम 88.4 पटाग्राम बंदी औरे 0309-711-8899 ता सुनते टेलीफोन कॉल से 85-83 ता सुनते मैसेज डाली गले से रेडियो अमन न्यूज नेटवर्क पटाग्राम दस बंदे फेसबुक पेज दे दी कमेंट पे लारी हम ता सवाल आते तो पूछ मंगना कॉल से خبر کو لمنگا چی دریزونه پیغمبر علیہ الصلوۃ والسلام کلی او پاغ دریزونه کی دریم زی پیغمبر علیہ الصلوۃ والسلام فرمایي چې وعند الصراط دی پولیس رات منی کله چې انسان پولیس رات منی دی تیریږي یا پوری جنت تزی یا کته جهنم ترغړي او دد په مخه منی دا کیفیت رواني سه خلک اغاب سیده پوری شی سخلق رو رو چال سر روانی سخلق قطرگڑی جهنم کی نو دغ وقتی با انسان لی سوک نی یاد قرآن کریم کی اللہ رب العزت دا منظر کشی کرده چی یوم یفر المرء من اخیه و امه و ابیه و صاحبته و بنیه لکل امرئ منهم یوم اذن شأن یغنیه چی دا سی رزده چی رور با دی رور نتا

खा वही चीदा सिंह भी इजम दी विचरत गरम बीजम उलगवा खदा होती चिकम दिया खो स्टार्ट के रिकॉर्डिंग उस बिल्कुल बल्कि प्रोग्राम लाइव देता सुबह गया था वही जमा बीजम चिकम नगर हमेशा तन न पारा प्रोग्राम की गरम बाहर के चल बवर लग वही सलाम जी सिंह जमा टूल मीना वाल सलाम وقت د یو وی نصیب د بلشی سمر خرابی د مینانو قسمتونه او دا ټول جنکو ته ډالۍ پرام ګلګټه د خوځی باندې خدا بدل زپ ترنم کیو کوم خزما وز لک شانتی ګټ وټ دی او زول لګل چا خبر چی کلا مولا ور کوم کنه چې مزیدار شو لا سکار کوم د سندر بدلوم لګس سلو غون دی کیدا او زما چې زما په پروګرام کې سندر اسلو بیا مزه نه کوي ها دا سې کار کوم چې بل سندر لګو منو هغه ور سره د خیر سره انجوای کوو تاسو سره به د خیر سره د ټاپه هم شریک کما دا به څه سو لګي دروخته یا پاګه دا په کې د کم طرف نه رااله ها جی نه به کې شي رااله

topic ham mavzu zamanga va haqiqiy aloqadorizu. In previous show we talk about the auxiliary verb code in detail. Today we are going to discuss another important modal auxiliary verb might in detail with the explanation and example. Okay, stay tuned and stay with us. You will know after this show what is the actual meaning of might and where we use might for the possibility, impossibility we can use or not. So today in this show we will talk an auxiliary verb might in detail. So stay tuned. نو پتیر اخباروں نے کچھ کم پچھلے شو میں جو ہمارا ٹاپک تھا جو ہمارا موضوع تھا وہ کھٹ تھا کہ کھٹ ہم کب یوز کرتے ہیں کیسے کس یوز کرتے ہیں اور کہاں کہاں پہ یوز کرتے ہیں. تو میں نے آپ لوگوں کو ایک سمپلی لفظوں میں کہا تھا کہ کھٹ ہم تب یوز کرتے ہیں, یہ کھٹ جو ہے یہ ہمارے پاس کس کا پاسٹ فارم ہے, یہ کن کا پاسٹ فارم ہے. یعنی ہم نے کہا تھا آئی کڈ سوئم وین آئی واز فائیو, یعنی میں تیر سکتا تھا جب میں پانچ سال کا تھا. جب میں پانچ سال کا تھا تو میں تیر سکتا تھا. اس طرح میں نے اور مثالیں, پاسبلٹی کے لیے بھی ہم نے کہا تھا, پرمیشن کے لیے بھی ہم نے کہا تھا. اگر میں پھر بھی اس کی طرف جاؤں تو میرے خیال سے ٹائم ہمارے پاس اتنا نہیں ہے, لیکن پھر بھی میں آپ لوگوں کو تھوڑا سا واضح کرتا ہوں تاکہ آپ لوگوں کو کچھ سمجھ میں, جو لوگ پچھلے شو میں نہیں تھے ان لوگوں نہیں سنا, تاکہ ان لوگوں کو کچھ سمجھ میں تو آ جائے کہ پچھلے شو میں ہم نے کس پہ بات کی تھی ڈیٹیل کے ساتھ. سب سے پہلے تو ہماری بات ڈیفینیشن ہے ماڈل ورب اور اسپیشل ہیلپنگ ورب. یعنی ماڈل ورب کو اسپیشل ہیلپنگ ورب بھی کہتے ہیں. دے آر یوز بفور دا بیس فارم آف اندر ورب ٹو ایکسپریس آئیڈیا لائک پرمیشن, پاسبلٹی, نیسیسٹی, آبلیگیشن, ایڈوائس, ریکویسٹ, سجیشن, willingness, future, idea. اگر کوئی بندہ آپ سے پوچھ لے کہ ماڈل ورب ہم کسے کہتے تو ہم کہیں گے کہ ماڈل ورب ہمارے پاس اسپیشل ہیلپنگ ورب ہوتے ہیں. اور یہ ہم کب یوز کرتے ہیں, ہم مین ورب سے پہلے یوز کر, جو ہمارے پاس مین ورب ہوتا ہے ہم اس سے پہلے یوز کرتے ہیں, تاکہ جو ہمیں آئیڈیا دیا جا رہا ہے, جو ہمیں بیان کیا جا رہا ہے وہ ہمیں واضح طور سے پتہ چل جائے کہ ہمیں اصل میں کیا ہم کسی کو بتانے جا رہے ہیں یا ہمیں کیا سننے کو پڑ رہا ہے. جو سننے والا ہوتا ہے اور جو کہنے والا ہوتا ہے دونوں اس لیے یوز کرتے ہیں تاکہ یہ بندہ جو ہے یہ آسانی سے سمجھ سکے. ٹھیک ہے, پھر آگے بڑھتے ہیں جی. اور ہمارے پاس ہم نے پچھلے شو میں ڈیٹیل کے ساتھ ڈسکس کیا تھا کوڈ کو, لیکن تھوڑا سا میں وہ کیا کہتے کہ مسکنسپشن کی وجہ سے مجھے کین کے ڈائریکٹلی بعد مجھے کوڈ پہ آنا چاہیے تھا, لیکن میں وہ کیا کہتے کہ کچھ غلطی میری بھی تھی اور کچھ آپ لوگ نے مجھے یاد کیوں نہیں دلایا. اور جو ہمارے پاس کین ہوتا ہے اس کا جو پاس فارم ہوتا ہے وہ کوڈ ہوتا ہے, اور جو ہمارے پاس میں ہوتا ہے اس کا جو پاس فارم ہوتا ہے وہ مائٹ ہوتا ہے. اچھا, تو میں جو ہے ہم پاسبلٹی کے لیے بھی یوز کرتے ہیں, میں ہم پرمیشن کے لیے بھی یوز کرتے ہیں. اور جو مائٹ ہیں یہ اس کا کیا ہے, اس کا اپوزٹ ہے. یعنی یہ جو میں ہے ہم فارملی یوز کرتے ہیں تو اس کو بھی ہم تھوڑا سا فارملی یوز کرتے ہیں. ٹھیک ہے, سمجھ میں آ رہا ہے نا. تو میں وہ کیا کہتے ہیں کہ تھوڑا سا آپ لوگوں کو کنسپٹ کلیئر کرنا چاہوں گا, پھر اس کے بعد ہم بڑھیں گے آگے کی طرف. تو خود ہم نے اس طرح ڈیفائن کیا تھا, ہم خود کب یوز کرتے ہیں, جب ہم پاسٹ کی ایبلٹی کی بات کر رہے ہیں. یعنی ہم پاسٹ کی ایبلٹی کی بات کر رہے ہیں کہ میں کر سکتا تھا, ابھی کی بات نہیں کر رہے. اور ہم پولائٹ ریکویسٹ یعنی شائستہ درخواست کے لیے ہم یوز کرتے ہیں. پاسبلٹی یعنی ہم کسی چیز کے امکان کے لیے یوز کرتے ہیں.
सजेशन, किसी को राय देने के लिए भी हम क्या करते हैं, खुद का इस्तेमाल करते हैं। अच्छा, तो पास्ट में किस तरह हम यूज करते हैं, थोड़ा सा वाजे करने फिर आगे चलते हैं। अब आज हमारा टॉपिक उसकी तरफ सही है। पास्ट जनरल एबिलिटी की हम बात करें तो मैंने आप लोगों की मिसाल ली थी, आई कुड स्विम व्हेन आई वाज फाइव, में तैर सकता था जब मैं फाइव ईयर का था। शी कुड रीड इट इन अर्ली एज, वो पढ़ सकती थी। कब पढ़ सकती थी? जब वो नौजवान थी, जब वो 15 साल की थी, जब वो 10 साल की थी। अभी की हम बात नहीं कर रहे बल्कि हम पिछले की बात कर रहे हैं, ठीक है। और हम क्या करते हैं कि इसको पोलाइट वे में भी, हम पोलाइट रिक्वेस्ट के लिए भी यूज करते हैं। किस तरह? कुड यू हेल्प मी, बराए करम क्या आप मेरी मदद कर सकते हैं। एक और मिसाल के साथ वाजह करना चाहूंगा, कुड यू वेट अ मिनट, बराए करम क्या आप एक मिनट इंतजार कर सकते हैं। कुड यू वेट अ मिनट, बराए करम क्या आप थोड़ा सा इंतजार कर सकते हैं। पॉसिबिलिटी के लिए भी हमने कहा था, पॉसिबिलिटी के लिए हम कब यूज करते हैं, तो इसकी भी मिसाल मैं आप लोगों को देना चाहूंगा। और वो इस तरह से है, इट कुड रेन टू नाइट, इट कुड रेन टू नाइट, यानी हम कहते हैं शायद हो सकता है कि आज रात को बारिश हो। हम मे भी यूज करते हैं कि, लेकिन ये कुड भी हम कभी कभार यूज करते हैं। दिस कुड बी ट्री, दिस कुड बी ट्रू, ये सच हो सकता है। हमने ये नहीं कहा कि सच था, हमने ये नहीं कहा कि सच है। हम पॉसिबिलिटी की बात करें तो हम कहेंगे, हम पॉसिबिलिटी की बात करें कि हो सकता है, मुमकिन है। पॉसिबिलिटी मुमकिन के लिए हम यूज करते हैं। अच्छा, सजेशन, किसी को हम राय देते हैं। जब हम किसी को कहते हैं कि यू कुड ट्राई अगेन, आप दोबारा, बराए करम आप दोबारा कोशिश कर सकते हैं, पोलाइट वे में हम यूज करते हैं। वी कुड टेक अ टैक्सी, हम टैक्सी ले सकते हैं। यानी जब आप लोग, बहुत सारे लोग, और आपके साथ एक कोई अच्छा बंदा है, वो कहें कि हम टैक्सी ले सकते हैं, तो वो कहेगा वी कुड टेक अ टैक्सी, वी कुड टेक अ टैक्सी, हम टैक्सी ले सकते हैं ताकि हम अपनी मंजिल मकसूद तक पहुंच सके। ये जो हमारे पास किन है, हम प्रेजेंट और डायरेक्ट में इस्तेमाल करते हैं। हमारे पास जो किन है, हम प्रेजेंट में इस्तेमाल करते हैं और डायरेक्ट स्पीच में हम इस्तेमाल करते हैं। जो हमारे पास कुड है, ये हम पास्ट में मोर पोलाइट वे के लिए हम क्या करते हैं, यूज करते हैं, ओके। और जो हमारे पास कुड है, ये है पास्ट एबिलिटी के लिए हम यूज करते हैं। फिर से रिपीट कर रहा हूं, पोलाइट रिक्वेस्ट के लिए। पोलाइट रिक्वेस्ट कहते हैं वो दरख्वास्त जिसमें शाइस्तगी हो। पॉसिबिलिटी यानी किसी का इम्कान, किसी चीज का इम्कान, तो हम इसके लिए क्या करते हैं, पॉसिबिलिटी के लिए हम यूज करते हैं। सजेशन, किसी को राय देने के लिए भी हम क्या करते हैं, हम खुद का इस्तेमाल करते हैं। अच्छा, आज हम बात करेंगे डिटेल के साथ। और किस पे बात करेंगे? आज हम बात करेंगे माइट पे। तो उससे पहले मैं जरूरी है, और मैं भी मैंने डिटेल के साथ डिस्कशन की थी, लेकिन अब जरूरी है तो थोड़ा सा इसकी तरफ जाते हैं। सबसे पहले ये जो हमारे पास बोथ में इन माइट कैन एक्सप्रेस पॉसिबिलिटी। अच्छा, जो हमारे पास में है और माइट है, ये क्या करते हैं, पॉसिबिलिटी पे स्पेशली ये काम करता है। पुख्तो की मैं हिर छू कम से मंग सरा कोड दे पथिर खबर पति बने मंग खबर डिटेल सर कर हुआ, यानी कम चले पास जर्नल एबिलिटी मंग खबर को लख आम दे एबिलिटी खबर को दे द कार द के दुन को खबर रखा हो आय दा सलाहियत वर के मौजूद हो न मंग वायु आय कुट से मैं वासवाय ज मा प समंदर बांधती सवर तवाई पखड़ की मी लाम्बू वखलिश हुआ कर जिसे पिंजू कालो मा शी कुट रीड शी कुट Read, not a read, okay? Past form there. She could read it in early age. Haga chikam di waile shu kalachi aghi umar kamo. Baya chikam di mung sa polite request de para mungi se mal kade hua. Could you help me? Taasu zama madid ka wale shay. Could you wait a minute? Taasu yo minute sabar ka wale shay. The possibility, the imkan learn ka de para mungi se malo. It could rain tonight. Ke dhishi baran washi nash pita. This could be true. देशी दार अख्तिया वखी जी सजेशन दराय दोपहारा मंगे इस्तेमाल हुआ। यू कुड ट्राई अगेन, यानी था दोबारा कुछ वगे। वी कुड अ टैक्सी,
وی کڈ اٹیک سی منگا ٹیک سی نولے شو چخپل کورت پی زن نور رسو دا منگ سرا دا کٹ خبر آوا بیا سے کم دے منگا دا اوے چی آیا دا کم کورت دے دا منگ سرا کم زی کسی ما دا منگ سرا پاس کسی ما لے دا پرزن کے نگورے خان دا منگ سرا پا پاس کسی ما لے گی یا ورطا منگا منگا پین ڈاریک دا ہمیں سی ما لے اوکے دے جی بیا چې کوم دی مونږ دا خبرو کې چې آیا دا مونږ سره پاسیبلټی د پاره استعمالیږي د پولیټ ریکوست د پاره استعمالیږي یو د یو پاسیبلټی دی یو پاسیبلټی یعنی په تیر وخت کې کومه طاقت لرونکي مونږ واغه یا دوم خاص نه چې یو یو پاسیبلټی دی پی او ډبل اس آی بی آی ایل آی ټی پاسیبلټی یعنی امکان لرونکي چې یو شی امکان وي او بل دی پاسټ ابیلیٹی پی اے ایس ٹی بیا سپیس بیا اے بی آئی ایل آئی ٹی وائی ابیلیٹی یعنی په پاس کې چې کم د کولو صلاحیت او هغه باره کې مونږ خبره کوو سجیشن یعنی رائے نن چې کم زمونږ ټاپک کم موضوع ده د هغه اړخ ته اخر کار مونږ را لیلو زه به دا کوشش کوم چې په لنډو لنډو ټکو کې تاسو ته ډیر څه وروښایم من ځان سره یاد وساتئ دا وایي وی بوت می ان مایت کین ایکسپریس پاسیبلیٹی هیډینګ ورکې ونه heading work is the might mi اول نو لیکي auxiliary model auxiliary verb model auxiliary verb model auxiliary verb ها املیکو بیا غینه بعد mi ght might mi ght might او دا چې کوم ایم ای وای می دی دا د می سره دا پاسټ فارم دی یعنی می مونږ په پرزنت کې استعمالو دا کوم چې ما دی دا مونږ په سکه استعمالو دا مونږ پاسټ کې استعمالو اوکې دا پاسټ لپاره چې یو خبره و ده هغه لپاره خدا سره یو خبر یاد ساتي د دې چې کوم سټرکچر دی د جوړول چې کوم سټرکچر دی ځان سره یو خبره یاد ساتي چې دا تاسو پلورل نشي راوستلی صحیح ده سرنګي مثالونه سره واضح حکم درتا heading work m i g h t might او موږ کوم سره مې مولي کې m a y m a n d end m i g h t might m and might بیا لاندې definition ولي کې b o t h both m a y m a n d end m i g h t might k a apologies c a n can can یا can تاسو په خپل ځبه کې ورته can وای خدای تل کې can هم ویل شي نه E X P R E double S express E X P R E double S express P O double S I B I L I T Y possibility फिर से रिपीट कर रहा हूं both may and might can express possibility both may and might can express possibility both both m a y may a n d n m i g h t might c a n can e x p r e double s express p o double s I b I l I t full stop both may and might can express possibility یعنی جو ہمارے پاس میں ہے اور جو ہمارے پاس مائٹ ہے یہ میں جو ہے یہ مائٹ کا پریزنٹ ہے اور جو مائٹ ہے یہ میں کا پاسٹ فارم ہے تو ہم سب سے پہلے یہ کہیں گے کہ یہ ہم کس کے لیے یوز کرتے ہیں پاسیبلٹی کے لیے ہم استعمال کرتے ہیں لیکن ایک بات یاد رکھیے گا یہ جو ہمارے پاس میں ہے یہ ہم فارمل پرمیشن کے لیے بھی یوز کرتے ہیں میں نے کہا تھا آپ کو لیکن تھوڑا سا آپ لوگوں کو سمجھ میں آ جائے کیونکہ یہ ایک ساتھ ہی ہے میں اور مائٹ ساتھ میں ہی ہے اور میں کوشش کروں گا کہ بالکل آسان شبدوں میں آپ لوگ ایکسپلین کروں تاکہ آپ لوگ کو سمجھ میں آ جائے یہ جو ہمارے مطلب منگ سا چدا کم میں دے اور منگ سا کم مائٹ دے پتی کدا کو نہ فرق دے چدا مائٹ کم دے دا منگا دا پاسیبلٹی دے پار استعمال ہوا مائٹ منگا دا پاسیبلٹی دے پار استعمال ہوا خودی کی بل خبر او مادا چی دا کم می دی دا منگ دا فارمل پرمیشن یو منگ سر جرن لی یو منگ سر فارمل لی یو فارمل یو انفارمل لی کل چی منگ خپل بہت سر خبر اتری کو نمنگ سنگا وی جی او داسی سر تاسو تاسو تاسو بدا گو تاسو بدا کل چی منگ فیسا خبر کو مانا تا تا تا لکا دا کم جی
जब हम किसी बंदे से बात करते हैं, when you talk to someone in a polite way, it means you are talking formal. Even you are talking to someone with your friend like you, it means the both way. The first one is informal and second way is formal. जब हम किसी बंदे से बात करते हैं और हम कहते हैं कि सर सर सर सर सर सॉरी सर सॉरी सर सर्विस है, तो जब हम बात करते हैं कि हम कहें कि ज्यादा हम उसको इज्जत देते हैं, तो इसको हम कहते हैं फॉर्मल. और जिसमें हम इज्जत नहीं करते और हम कहते हैं बस नॉर्मली हम बात करते हैं, तो इसको हम कहते हैं इनफॉर्मल. तो ये हमारे पास जो माइट है, ये फॉर्मली हम यूज नहीं करते. यानी ये जो हमारे पास मैं है, इसको हम फॉर्मल परमिशन के लिए भी इस्तेमाल करते हैं. जिस तरह आप लोग क्लास में जाते हो और आप कहते हो मैं आई कम इन, अक्सर लोग गलत बोलते हैं ये मैं कम इन. नो, आप लोगों ने बिल्कुल सही कहना है मैं आई कम इन. सर सर हम कैन का भी इस्तेमाल कर सकते हैं. कैन मैं कम इन, या व्हाई नॉट, प्लीज हैव अ सीट. मैं आई कम इन, आप लोगों को नहीं पता, मैं बताता चलूं. एम ए वाई मैं आई सी ओ एम ई कम आई एन एन क्वेश्चन मार्क. आप किसी से सवाल पूछ रहे हो, आप सर से इजाजत मांग रहे हो, तो परमिशन यानी फॉर्मल परमिशन के लिए हम मैं का इस्तेमाल करते हैं. अच्छा ठीक है, जो हमारे पास मैं है, ये हम फॉर्मल के लिए क्या करते हैं, फॉर्मल परमिशन के लिए इस्तेमाल करते हैं. जो हमारे पास माइट है, एक बात याद रखिएगा, हम पॉसिबिलिटी के लिए यूज करते हैं. किसके लिए? पॉसिबिलिटी. द थिंग्स दैट विल बी हैपनिंग, द थिंग्स दैट विल बी हैपनिंग इन द फ्यूचर, यानी वो चीज जो बाद में हो सकता है, बाद में वो चीज क्या वो हो सकता है. तो हम इसके लिए क्या यूज करते हैं, हम माइट का इस्तेमाल करें. यानी हम माइट की बात करें, पॉसिबिलिटी की, पॉसिबिलिटी की हम बात कर रहे हैं कि बाद में वो काम हो सकता है. तो चलिए आगे बढ़ते हैं, हमारे पास कुछ एग्जाम्पल है, उसको हम लेंगे. फिर उसके बाद आज कैन का, आज माइट जो है, मैं और माइट ये दोनों मैंने कहा था, मैं फिर भी कहूंगा, मैं बाद में भी कहूंगा, जो भी कहेगा वो यही कहेगा कि ये जो मैं है ये माइट का प्रेजेंट, या इसका हम कह सकते हैं कि ये जो माइट है ये मैं का पास्ट फॉर्म है, आसान शब्दों में. यानी मंगसर चेक मैं दे, अक्सर हल्का माई वेदा मायदा मैं दे, एम ए वाई मैं औ द पास द प्रेजेंट फॉर्म दे दे सर द माइट. और द मैं पास फॉर्म जी कम देगा से देगा मंग सरा माइट से सदी माइट. अच्छा दासी कहू जैसे वाला मंड और कहू कम चमंग सरा द माइट प्रॉपर डिफिनेशन दे प्रॉपर एग्जाम्पल डाल रखो मैं जर जर तो पतोर की चाय असल की दा कम कम से किसी माली गेम से कम मंग सरा द मॉडल माइट दे द कम से किसी माली गी यानी दौकार मुमकिन केदल या इजाजत सको इजाजत वाड़ू या मुअद्दबाना यानी कस्तम खबर मंग पर अदब से रखू या द माजी यानी हर आगा वक्त तेर शिवी दगीम कान मंग खायू दगजी के मंग गुड़ हम इस्तेमाल करें. मतलब द टूल रोरियान खोरियान दी देवी फैमिली ने दी खुद दी पहचान कवल डेर ग्रहण कर दकड़ा वकड़ा इनशालाजियत असानती द टूल नमक के जिकम दे. First, you have to write subject, I, then auxiliary verb, might, then base form of verb, and then object. I, M-I-G-H-T, might, G-O, go, T-H-E-R-E, there, I might go there, शायद मैं वहां जाऊं, शायद मैं वहां जाऊं, she might come tomorrow, शायद मैं शायद वो कल आए. शी माइट कम टूमरो एस एच ई शी एम आई जी एच टी माइट सी ओ एम ई कम टी ओ एम ओ डबल आर ओ डब्ल्यू टूमरो शी माइट कम टूमरो शायद वो कल आए टी एच ई वाई दे एम आई जी एच टी माइट W I N when T H E da M A T M A T C H match full stop and full stop.
दे माइट विन द मैच, शायद वो मैच जीत जाए। अच्छा याद रखिएगा, यानी जब भी हम इस तरह नहीं कह सकते कि ही माइट गोज नो, हम क्या कहेंगे, हम क्या करेंगे कि हम सबसे पहले वो हेल्पिंग सब सब्जेक्ट लेंगे, फिर उसके बाद माइट, और इसके बाद हम बेस फॉर्म ऑफ वर्ब लगाएंगे, और हम इसको प्लूरल भी नहीं लिख सकते। हम इस तरह नहीं कह सकते ही माइट गोज नो, ही माइट गो, ओके, शी माइट वेंट, ग्रामेटिकली रॉन्ग, शी माइट गो। अच्छा ठीक है, इम्कान के लिए हम यूज करते हैं माइट फॉर पॉसिबिलिटी, माइट फॉर पॉसिबिलिटी। इम्कान का सबसे आम इस्तेमाल किसी ऐसी चीज माइट के लिए जो मुमकिन हो, तो हम वहां पर क्या करते हैं, माइट का इस्तेमाल करते हैं। लेकिन हमें यकीन नहीं, लेकिन हमें यकीन नहीं, We can think but we cannot say it will be probably that will be happen. यानी हम ये नहीं कह सकते कि खाम खैसरा होगा, बल्कि हम ये कह सकते कि हो सकता है, ठीक है, शायद मुमकिन है, हो सकता है। It might rain tonight. It may rain tonight. Apology. It might rain tonight. शायद आज रात बारिश हो। माइट और वर्सेज में, ज्यादा एग्जाम्पल मैं नहीं दूंगा क्योंकि टाइम हमारे पास कम है। अब आप लोग महसूस कर भी कर सकते क्योंकि टाइम हमारे पास 3:32 PM हो गया, सही, ओके। मैं जो है हम इम्कान निस्बतन ज्यादा, और ये जो है हम गैर यकीनी के लिए हम क्या करते हैं, ये मैं हम कहते हैं कि हमें यकीन भी होता है कि हो सकता है, और उसमें हम कहते हैं हो सकता, हो सकता, जिस तरह मुदा से कहते हैं कि दैशी मरा, या हम हाँ के देश की वजह से, यानी मंग तदून यकीन में भी हमें इतना यकीन नहीं होता है कि इस तरह लाजिमन होगा, बल्कि हम कहते हैं उबश। तो हम इसके लिए क्या करते हैं, हम माइट का इस्तेमाल करते हैं। माइट हम फ्यूचर पॉसिबिलिटी के भी यूज करते हैं, माइट फॉर फ्यूचर पॉसिबिलिटी, माइट वी यूज फॉर फ्यूचर पॉसिबिलिटी, एम आई जी एस टी माइट, एफ ओ आर फॉर एफ यू टी ओ आर फ्यूचर, पी ओ डबल एस आई बी एल आई टी ओ आई पॉसिबिलिटी, माइट फॉर फ्यूचर पॉसिबिलिटी, मुस्तकबिल में किसी काम के होने का इम्कान बताने के लिए हम माइट का इस्तेमाल करते हैं। मुस्तकबिल में किसी काम के होने का इम्कान बताने के लिए, यानी किसी काम के होने का इम्कान बताने के लिए हम कहते हैं चिकीगी बा, शायद हो सकता है कीगी बा, दस नहीं चिकीगी बा की। हाँ नेक्स्ट, फर्स्ट वी हैव टू टेक, या फर्स्ट वी राइट सब्जेक्ट देन माइट देन वो फर्स्ट फॉर्म, आई माइट ट्रेवल टुमारो, कैन नॉट वी से टुमारो, दिस अ साउंड लाइक आ, पता ही देखे हम ओ दे सर ओ देखा ना अक्सर हल्का द ओ देखा ना ओ अ जी द ओ साउंड मंग सर द अ साउंड है मंगा टुमारो द मंगे टमारो ऐसा टमारो सर पोले पारा माधा वे दी We cannot say tomorrow because there is a sound like a. A sound like a. Tomorrow we can say. We cannot say tomorrow because there the O sound we can replace like a sound. Tomorrow we can say tomorrow. I might travel tomorrow. Shayad main kal safar karu. We might buy a new car next month. शायद हम अगले महीने नई गाड़ी खरीदे। नेगेटिव में हम माइट का इस्तेमाल करते हैं। हम क्या करते हैं, नेगेटिव में हम क्या करते हैं इसके इस्तेमाल, सबसे पहले हम सब्जेक्ट, फिर उसके बाद हम माइट, फिर उसके बाद हम इसके साथ नॉट लगाएंगे। अक्सर इसको नॉट इज नहीं, नॉट लगाएंगे, नॉट नॉट वी कैन से नॉट नो साउंड लाइक अ लिटिल यू कैन पूछो क्या इजिली से नॉट नॉट अ नॉट कर मेरी क्लास हो
We can सबसे पहले हमें क्या फर्स्ट वी हैव टू राइट सब्जेक्ट देन माइट एंड नॉट एट द एंड ऑफ सेंटेंस वी विल एट वो फर्स्ट फॉर्म.

So we say, I might not go, शायद मैं ना जाऊं. He might not come today, शायद वो आज ना आए. She might not agree with you, शायद वो आपसे इत्तेफाक ना करे. They might not understand the question, शायद वो सवाल ना समझे. हम इसको mightn't भी कहते हैं. Might not हम कहते हैं ना, तो हम mightn't भी कहते हैं. ओके, आगे बढ़ते हैं. इंट्रोगेटिव में, सवालिया जुमलों में हम माइट का भी इस्तेमाल करते हैं. किस तरह? वही सवाल, क्या मैं अंदर आ सकता हूं? माइट किस तरह आएगा? माइट आई कम इन, माइट आई कम इन, क्या मैं अंदर आ सकता हूं? माइट आई आस्क यू अ क्वेश्चन, क्या मैं आपसे एक सवाल पूछ सकता हूं? Might I ask you a question? क्या मैं आपसे एक सवाल पूछ सकता हूं? Might I use your phone? क्या मैं आपका फोन इस्तेमाल कर सकता हूं? ये might जो है ये बहुत ही ज्यादा polite और permissive के लिए इस्तेमाल करते हैं. मेरे कहने का मतलब ये है, जो हमारे पास हम मे भी यूज करते हैं, लेकिन मैं हम नॉर्मली मतलब पोलाइट में, लेकिन ये हम बहुत ही ज्यादा ऑर्डिनरी, यानी सबसे ज्यादा जब हम किसी बादशाह सलामत के दरबार में, आप लोगों ने कभी देखा होगा, कभी किसी से सुना होगा कि बादशाह सलामत के दरबार में किस लोग कहते हैं, यानी पुख्तु के मतलब में हम दागा चिकल सासुकोर का मुशिता सुदिया पमख के यो खुता सुद मुशर पमख के पादब की खबर की खुजकल हम सासुद कोर मुशर या अभी भी या बाबा भी नागम खिता सुदी जात दीर बि इंतहाई लक ऑर्डिनल दीर जात पादब सर खबर के उदागा दी दीर जात अदब द पारा सही इस्तेमाल ही माइट इस्तेमाल ही. ओके ना, ठीक दा मत लिखी किदा से هم دغه ځې پورې انفان اوس داسې کوو چې ستاسو کال میسون طرف ته به راځو چې هغه پکې هم شامل کړو. موږ نن خبر وکړه په مایټ باندې, او مایټ موږ ښه ډیټیل سره په هغې باندې ډسکشن وکړو چې ټول نمخ کې دا موږ کم ځای کې استعمال د ټول نمخ کې اولنۍ خبره چې دا موږ سره د می چې کم دی د اگزلری ورب می چې کم دی دا د هغې پاس فارم دی دا موږ سره مایټ دی. اوکې, دا موږ استعمالو د امکان لرونکي دپاره, مطلب کله چې امکان وي موږ ته خودی ځای کې دا موږ استعمالو, په هغه ځای کې دا موږ بل استعمالو د پاسیبلټي دپاره, بیا پرمیشن دپاره, خو د هغه پاسیبلټي دپاره په کم کې چې د نه کېدو امکان زیات وي او د کېدو, یعنی موږ وایو چې یو خو موږ کېدی شي, موږ وایو چې او به شي مړه, لکه موږ چې وایي چې کېدی شي دا ونه شي, یو خو هغه کېدی شي لفظ ډېر زیات نزدور دی که نه, نو موږ چې کله کله ناکله وایو چې اوبه شي, نو هغه اوبه شي لکه نه کېدونکي کار, نو هغې دپاره دا موږ استعمالو. خو بیا هم لکه موږ امکان لرو, لکه په هنډرډ کې چې موږ 10% امکان لرو موږ وایو اوبه شي, نو هغې دپاره موږ مایټ استعمال کړو. بیا چې کوم دی موږ د ډېر زیات عاجزانه درخواست, یعنی یو کس چې موږ خبرې کوو, د کله چې تاسو مشر مخکې خبرې کوي, کله چې تاسو خپل د کور ټول نه مشر چې وي هغه د بدو خوی وال, تاسو هغه ته بالکل جی جی او د جی نه بل لفظ نه وای نو هغې دپاره. آج ہم نے بات ٹیٹل کے ساتھ کیا کہا کہ مائٹ کو ہم یوز کر, سب سے پہلے یہ ہمارے پاس یہ جو میں ہے اس کا پاسٹ فارم ہے, میں جو ہے ہم پریزنٹ میں یوز کرتے ہیں, اور اس کو ہم کیا کرتے ہیں کہ ہم پاسٹ میں یوز کرتے ہیں. سب سے پہلے چیز یہ آپ لوگ کے ذہن میں ہونا چاہیے کہ ہم نے, میں نے کیا کہا کہ سب سے پہلے یہ مائٹ یہ میں جو ہے یہ میں جو ہے پر یہ مائٹ جو ہے یہ جو مائٹ ہے یہ میں کا پاسٹ فارم ہے. اچھا, پھر میں نے کہا کہ کسی کام کے بارے میں ہمیں پتا ہو کہ 10% ہمیں پتا ہو کہ شاید ہو سکتا ہے اس طرح ہوگا, تو اس کے لیے ہم یوز کرتے ہیں. اور پھر میں نے یہ کہا کہ ہم کیا کرتے ہیں, یہ جو ہمارے پاس مائٹ ہے ہم بہت ہی زیادہ, جب ہم کسی کے ساتھ بہت ہی زیادہ فارمل ہو جائیں اور ہم اس کے ساتھ بات کرتے اور ہم کچھ بھی نہیں کہتے, ہم کہتے کہ جی جی اور جی, تو ہم اس کے لیے کیا کرتے, ایکسٹرا آرڈینری پولائٹ وے, وین وی ٹاک ٹو سم ون ان ایکسٹرا آرڈینری پولائٹ وے سو وی. تو چلیے آپ کی میسج کی طرف اور کال کی طرف, لیکن ایک کوشچن ہے اور وہ یہ ہے The word sophisticated, what is meaning in Urdu, the word sophisticated? I can tell you spelling of this word, you have to capture, I repeat again, sophisticated.

0: امن د تیرو مشال لے
1: وډیو بابا لوري ما خام دے نره نره باران وریږي
0: امن زمنګ د ټولو شریک کور دے
2: گرانو اوریدونکو تاسو آواز اوري د ریډیو امن 88.4 بټ ګرام مونږ سره اوسئ گرانو اوریدونکو تاسو آواز اوري د ریډیو امن 88.4 بټ ګرام مونږ سره اوسئ
3: शुक्रिया आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
2: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश

0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दावख्तासुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरीदल। प्रोग्राम दिन आउ दुनिया जबकि तास्ता दरकवलेशी द दिन पोहा
2: النار يعرضون عليها غدوا وعشية ده قبر عذاب او راحتنا ده قرآن او ده احاديثنا او ده دلائل عقلية او نقلية ثابت ده

0: अम्बा।
1: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
2: रेडियो का समेटने का, एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4, खुश रहने का जज्बा।
3: ग्रानो औरिदुन को तसो आवाज अवरेद रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे।
4: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो दर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ब्ला दर्द सर दर्द दविख्तो बेवख्तस्पीनी दिल वर्जे दिल दोसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिपट दी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दग रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी कीगी तासो बिल्कुल रतल शही यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासो डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते उड़ुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगाशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रेव रज कवि जुमा हफ्ता औ इतवार नौ पते याद साते दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम नूर मालूम दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पते याद साते दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम।
5: यो नीम सलो का बापो राशा लेका द्रेव सो का बाप राशा लेका दी सवाचा
6: یا لکه سید غنی رضا دا کباب په مونږ باندې ډیر دی لیمو می په هم نه چوڑ کړی دی
7: نه ګل کاکا تاسو خوری امیر اولی گلم میلمنو له کباب پړم
6: رضا یو کباب مونږ سره وخورا چې د خولې خوند ور سره خشي
7: نه ګل کاکا زما پال دی میده کې می زخم دی اور پکی بلیگی ازما می ناراضی
6: گورا سید غنی تو پرونی بچه او معده دی بیا خراب ده نسخه در تا هایم هم اس لارش او دو بڑاگرام هر خ میڈیکل سٹور یا جرنل سٹور نا ایسید گو دو معده سیرپ را واخلا دو کم استعمال نباد چه با دی معده دا سیشی چه اس پنی باز موی
7: گل کاکا معده اس پنی نه هزمی خدا سیرا تخکاری چه دا معده دیر خب وطل لی زکا خدا تا سطر کباب پراتی دی گل کاکا دا نوم او رنگی را تا بیا ہوایا چی سوک بدل سیرپ پرانه کی
6: نوم یه ایسید گو ده شین رنگ که پی میده جوڑه ده او دا بٹاگرام هر خ میڈیکل سٹور او جنرل سٹور که خپ آسانتیا سرا ملاوی گی دا نوم یه اولی کا ایسید گو چی هیر درنه نشی
7: گل کاکا دا سپیلنگ را تا هم ہوایا چی وی لیکم
6: زدر توائم تی لیکا ای سی I D G O S Go S

Battaground, Fayazullah and Superstore, Main Bazaar, PS Opam, Namresh Khan, Hazara, General Store, PS Opam, और देने अलावा जमघर ख मेडिकल स्टोर और जनरल स्टोर के बता उसने मिलावेगी जमंग प्रोडक्ट जान थर लास्ट तक है देर खस्ते रिजल्ट पकी जमंगर राइस फेस वॉश राइस ब्यूटी क्रीम देर खस्ते रिजल्ट दे यो जरे इस्तेमाल के हाँ जमु शैम्पू चे देखे डेर खस्ते खुशबू दा डेर जबरदस्त रिजल्ट पकी यो जरे जरूर इस्तेमाल के मामू डेर खस्ता سندر دی لگولی دا سارا زبا سار تا کرا رازم خواب بریانی پخک آئیم اجوا نو بریانی پخک خرچیو که دا چا دا کستا صحیح دا کنن زد چپرگرام کالج نبرا پاتی که گما تا دا کمزه انسا اللہ اے مامو ما MP3 راوڑی دا زمانی که کور تراشی MP3 تاو گوری نو غصه شی سنای ما خاچه غصه شی بیاسه کوای خیر ده نیکه قدر کوای نیکه خو نیکهی کلا دو وی دا سارا واده ده ویم آقی واده ده سارا سارا سشوا سپیشل سلام پار چچو لکه چینار پا اون دنگا تو صورت نیم بدرنگا خود قسمت نیم تنگا دا غنم رنگ دا سلی کلی